0: ये आकाशवाणी श्रीनगर है, मीडियम वेव 268.8 मीटर और एफएम 103.5 मेगाहर्ट्ज पर। और आपको बताते चले कि आप इस वक्त प्रोग्राम सुन रहे हैं पयाम सुबह, और पयाम सुबह में इस वक्त हम बात कर रहे हैं अपने मेहमान से, और इनसे रिफत पूछेंगे कि इन अगला सवाल मतलब।
1: हाँ, बहुत शुक्रिया आपका नाहिदा। ये हमारे जो मेहमान हैं वो शाइस्ता, डॉक्टर शाइस्ता अहमद हैं। इनके साथ बात हो रही है और बड़ा अच्छा लग रहा है इनके साथ बात करके। इन्होंने ज़िंदगी का सफ़र जो शुरू किया वो अभी जारी है। पूछना चाहूँगी मैं आपसे कि कहीं वो रुकने का नाम है कि आगे बढ़ने का काम है?
2: रिफत जी, ज़िंदगी तो चलने का नाम है ना, तो इसलिए मैं भी चल रही हूँ जहाँ तक ज़िंदगी ले जाए, जहाँ तक सांसें हैं
1: क्या बात
2: तब तक तो इंसान चलेगा ही।
1: बहुत बढ़िया, बहुत बढ़िया। नहीं, किसी स्टेज पे आके ना इंसान ये सोचता है कि अब मेरा ये काम था, मेरा ये हो गया, बस अब मैं स्टॉप करूंगा, अब मैं बैठूंगा, रेस्ट लूंगा।
2: बेसिकली मिशन बस ना जिंदगी इंसान जो ना इंसान सेटिस्फाइड आसान
1: सही बात
2: सुकृता ते काम करे सुकृता ते पने एकेडमिक करियरस में सुकृता ते काम करे या गरस में इनफैक्ट, मगर सुछु मिशन बस ना सुछु जान सेटिस्फाइड गसान
1: सही बात है। तो यहां एक सवाल मेरे जहन में आ रहा है कि शायरी भी आप करती हैं, आप लिखती हैं, अच्छा लिखती हैं, बुक्स लिखी हैं आपने, कौन कौन से शायर आपको पसंद हैं?
2: देखो रुई असल सवाल, बेसिकली मेरा ताल्लुक छु कश्मीर लिटरेचर सत्य, तो कश्मीर लिटरेचर में यह बोर्ड बार रीजन आ कश्मीर सब्जेक्ट रटन कश्मीर सूफी शायरी यह बोर्ड बार वजह मेन कश्मीर सब्जेक्ट रटन खतर تکیازی یہ چھو تیت اخ سمندر تیت اخ سمندر اگر اس ات مز چھنا وانا ووٹ لاگان تور چھ کھسنک ناوا ہیوان اس کی مے چھ صوفی ساری تیم تہ شعر چھ اسہ صوفی پوئٹ تم پسند تہ تم پتہ زن ترقی پسند تحریک ست وابستہ کی شعر یمن مز اس رسول میر مہجور عبدالحد آزاد یہ تہند کلام چھ سرومونی تہ ات مز سخ مطلب کلیات آزاد یل بہ وچھان چھس نا مے چھ باسان ات مز چھ نہ کم بات تیت اس نہ گیونس لائق چھ یا اس نہ گنگنانس لائق چھ اس نہ پانس کن اٹریکٹ چھ کران تو مے ملو موقع بیسکلی یل بیمنا ڈگری کالجس مز اس تتہ اس اخ چیئر کھلے تتہ اس اس کلسٹر یونیورسٹی ہن چیئر مگر بہ اس تتہ ہیڈ ڈپارٹمنٹس کران کشمیری ڈپارٹمنٹس تہ مے ملو موقع سو چیئر مطلب اسٹیبلش کرنس مز تو بڑ اصل باسیو مے تمہ وز تکیازی اخ سہ سنگ میل تراؤن کن چیزس
0: شروعات کر
2: تم وز تہ ملو موقع آزاد پرنک عالم کر یاد آزاد آزاد کن سات ون یاد پاوے مدنو تو آزاد سون اخ ریولیوشنری پوئٹ تو سو چیئر ون تہ تتھ تو فخر چھ سمجھان کہ سہ